آمد ہزاراں طرح دے نغمے لے کے، ہزاراں طرح دے گیت لے کے، دیکھتے صحیح گرو گوبند سنگھ جیسی بلبل آئی ہے، ایک نغمہ لے کے، ایک شبد لے کے، پتہ نہیں کتنے شبد لے کے، ربی رس نال بھرے ہوئے، آنند نال بھرے ہوئے، تو سنتے صحیح، آ جا کھیڑے دیچ، بہار نو اجائی نہ گوان دے، یار بھی آیا ہے، یار نغمے بھی لے کے آیا ہے، گیت بھی لے کے آیا ہے، کمال ہے بھائی صاحب جی دے اس طرز بیانی وچ، بد قسمت ہے منک موسم بہار یار تے سنگیت تے پھر بھی کملایا ہوا ہے، شکرانے نال نہیں بھریا، گلیاں نال بھریا، پرارتھنا نال نہیں بھریا، واشنا نال بھریا، شکویاں نال بھریا، کرودھ ہے تو کرودھی منک دھنوادی نہیں ہو سکتا، کرودھی منک جھک نہیں سکتا، کرودھی منک پرارتھنا مئی نہیں ہو سکتا، تے جتھے پرارتھنا نہیں اتھے پرماتما کتھے۔ پنڈت گلاب سنگھ جی مہاراج پربودھ چندر ناٹک دے کرتا، بہت سندر ایک گرنتھ ہے، اس دے وچ موہ تے ویویک دی آپ نے جنگ لکھی ہے، ایک پاسے راجہ موہ ہے، دھن گرو ارجن دیو جی مہاراج نے انہ پنجاں وشیاں نو جی ترتیب دیتی ہے، سب تو پرتھم موہ، پھر کام، پھر کرودھ، پھر لوبھ، پھر اہنکار۔ ستگر نے اس طرح دی ترتیب دیتی ہے، موہ پہل۔ پربودھ چندر ناٹک دا کرتا، مہان پنڈت اور مہان دارشنک گلاب سنگھ جی مہاراج نرملے، وہ بھی مو نو راجا مندے نے، باقی سب انہاں دی سینا ہے، ایک پاسے مو راجا، ایک پاسے ویویک، مو دے سیناپتی نے کام، کرودھ، لوبھ، اہنکار، ویویک دی وی سینا ہے، شانتی، پرارتھنا، گیان، دیا، شیل، سنجم، اتیادت، دوویں آمنے سامنے نے، اور گرنتھکار بڑی سندر ویاکھیا کردا ہے، بیٹھا ہے موہ راجا اداس نراش، کرودھ آ کے پوچھتا ہے، راجن اتنے دکھی کیوں، اتنے بیزار، اتنے نراش کیوں، دیکھتا نہیں شیل تے سنجم نے کام نو مار دیتا ہے، واشنا نو مار دیتا ہے، اور جو سامنے کھڑا ہے گیان، وہ جو اپنے نال لئی کھڑا ہے شانتی، دور درشتا، اس نے ختم کر دیتا ہے اہنکار، وہ دیکھ سامنے کھڑا ہے سنتوک، اس نے لوبھ دے بھی ٹکڑے ٹکڑے کر دیتے ہیں، ایسے شکتی شالی سیناپتی جس راجے دے مارے جان اس دیاں تے باواں ٹوٹ گئیاں، اے کرودھ میں اس واسطے اداس بیٹھا، نراش بیٹھا، ہن تے ہار یقینی ہے، ہار جاواں گے، مر جاواں گے، ختم ہو جاواں گے،
तो पंडित गुलाब सिंह जी महाराज लिख देने क्रोधोवाच। उस वक्त क्रोध बोलता है, नहीं मोहराजन, उदास होने की लोड़ नहीं, निराश होने की लोड़ नहीं, मैं जो मौजूद हां, मैनू भेजो, मैं लड़ांगा, मैं युद्ध करांगा। मोह कहिंदा है, जिथे काम मर गया, लोभ खत्म हो गया, अहंकार दे टुकड़े टुकड़े हो गए, तू की करेगा? देखदा नहीं पिया सामने ज्ञान खड़ा है संतोख नू नाल लेके। विवेक राजा अपने नाल शांति दी सेना लई खड़ा है, शील खड़ा है, संयम खड़ा है, दूरदृष्टा खड़ी है, लंबियां निगाहां खड़ियां ने, लंबी सोचनी खड़ी है, की करेगा तू? उत्थे तेरी नहीं चलने। तो क्रोध बोलता है, पंडित जी प्रबोध चंद्र नाटक दे इस तरह लिखते हैं, अंधकरों दृगवंतन को श्रुतवंतन को बदरो कर डारो, धृतवंतन को सो अधीर करो, और चौतर की मत दूर निवारो। अंधा कर देंगा जिन्हां दियां निगाहां बड़ियां लंबियां ने, जो दूर तक वेखदे ने, अपने पैरां नूं भी नहीं देख सकनगे किथे खड़े आ, मैनूं भेज के ते देखो। अंधा कर देंगा जो पारदर्शी ने, पार तक देखदे ने और आर भी नहीं दिखाई देगा, जो लंबियां निगाहां रखते ने, लंबी नजर रखते ने, दूरदृष्टा रखते ने, ये भी नहीं देख सकने कि किथे खड़े हैं, मैनू भेज के देखो। अंध करो दृगवंतन को श्रुतवंतन को बदरो कर डारो, जिहड़े विचारक ने सूझवान ने पागल करके रख देंगा, हिला देंगा उना दी सोचनी नो, हिला देंगा उना दी विचार शक्ति नो। धृतवंतन को सो अधीर करो, और चातर की मत दूर निवारो, धीरजवान नो सबरवान नो मैं बेसबरा करके रख देंगा, जल्दबाज बना देंगा। क्रोधी बहुत जल्दबाज होता है, जल्दबाज बहुत क्रोधी होता है। धन गुरु गोबिंद सिंह जी महाराज के बड़े सुंदर वाक जफरनामे दे आपने औरंगजेब नू इंज लिखे है, चे खुश गुफ्त फिर दोसीए खुशतर जवां के जूदी बवद कारे आहिर मना। ऐ औरंगजेब, कितना सुंदर लिखे है तेरे हमदीन जनाब फिरदौसी ने, ईरान दा मायानाज शायर, महान सूझवान दूरदृष्ट। ऐ औरंगजेब, चल तू मेरे बोलां तो कुछ नहीं सिखिया, ना सिखना चाहना है, कम से कम फिरदौसी नू पढ़ लेंदा, फिरदौसी दे बोल सुन लेंदा, चे खुश गुफ्त फिरदौसी है खुशतर जबां के जूदी बद कार आहिर मना। कितना सोना उसने लिखे है कि जल्दबाजी करना शैताना दा काम है, तुम बहुत जल्दी की थी क्रोधी, बहुत जल्दबाज आंदा है तू, इसी जल्दबाजी दे प्यो नू कैद कीता, भरावां नू कतल कीता, भैन जहां आरा नू भी जेल दे च पाया, और ऐ औरंगजेब तेरी इस जल्दबाजी ते इस क्रोध ने पता नहीं कितने मासूमां दी जान ली,
سرمد جیسے صوفی فقیر، پھر میرے معصوم لاڈلے، پھر تیاگ تے ویراگ دی مورتی، دھن گرو تیگ بہادر صاحب جی دی شہادت، سب تیرے کرود دا کارنامہ، سب تیری جلد بازی دا کارنامہ۔ تو انچک ماتر بھی سوچیا نہیں، پنڈت گلاب سنگھ جی ٹھیک رکھتے نے، کرود کہہ رہے ہیں، سوچے گا ہی نہیں منک، اس دے دھیرج ہی نہیں رہے گا، دور درشتا ہی نہیں رہے گی، جتنا سیانا ہوئے گا مورکھ ہو جائے گا۔ دھرتونتن کو سو ادھیر کرو اور چاتر کی مت دور نوارو، ہت کارج نائے پکھے کب ہی جن کے ار بھی تر میں پگ دھاروں۔

0: ਧੰਨ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਸ੍ਰੀ ਰਾਗ ਦੇ ਸਪਾਵਨ ਪਵਿੱਤਰ ਵਾਕ ਦੇ ਚੌਥੇ ਰਹਾਉ ਦੇ ਜੋ ਮੁੱਖ ਗੱਲ ਸਾਡੇ ਸਾਹਮਣੇ ਰੱਖਦੇ ਨੇ ਉਹ ਇਹ ਖਾਣ ਪੀਣ ਦਾ ਵੀ ਮਸਲਾ ਹੱਲ ਹੋ ਜਾਏ, ਪਹਿਨਣ ਦਾ ਮਸਲਾ ਵੀ ਹੱਲ ਹੋ ਜਾਏ, ਸਾਰੇ ਮਨੋਰੰਜਨ ਦੇ ਸਾਧਨ ਵੀ ਪ੍ਰਾਪਤ ਹੋਣ, ਲੇਕਿਨ ਪ੍ਰਾਣਾਂ ਵਿਚ ਇਕ ਪਿਆਸ ਰਹਿ ਜਾਂਦੀ ਏ ਪਰਿਵਾਰ ਦੀ, ਮੇਰਾ ਪਰਿਵਾਰ ਵੀ ਹੋਵੇ। ਮਨੁੱਖ ਸਮਾਜਿਕ ਪ੍ਰਾਣੀ ਹੈ, ਤਨਹਾ ਨਹੀਂ ਰਹਿ ਸਕਦਾ, ਕੱਲਾ ਨਹੀਂ ਰਹਿ ਸਕਦਾ। ਪਸ਼ੂਆਂ ਦੀ ਕੋਈ ਸਮਾਜਿਕ ਜ਼ਿੰਦਗੀ ਨਹੀਂ ਹੈ, ਔਰ ਪਸ਼ੂ ਇਕੱਲੇ ਤਨਹਾ ਜ਼ਿੰਦਾ ਰਹਿ ਸਕਦੇ ਨੇ। ਔਰ ਅਕਸਰ ਦੇਖਿਆ ਗਿਆ ਬੇਸ਼ਤਰ ਪਸ਼ੂ ਤਨਹਾਈ ਵਿਚ ਰਹਿ ਜਾਂਦੇ ਨੇ, ਔਰ ਤਨਹਾਈ ਉਨ੍ਹਾਂ ਲਈ ਕੋਈ ਤਨਹਾਈ ਨਹੀਂ, ਮਨ ਦੀ ਦੁਨੀਆ ਹੀ ਨਹੀਂ ਹੈ, ਸਿਰਫ ਤਨ ਦੀ ਦੁਨੀਆ ਹੈ, ਲੋੜਾਂ ਦੀ ਪੂਰਤੀ ਹੋ ਗਈ, ਮਸਤ ਹੋ ਕੇ ਸੌ ਜਾਂਦੇ ਨੇ। ਮਨੁੱਖ ਮਾਨਸਿਕ ਤਲ ਤੇ ਜੀਣ ਵਾਲਾ ਹੈ ਔਰ ਸਮਾਜਿਕ ਪ੍ਰਾਣੀ ਹੈ, ਇਸ ਨੂੰ ਪਰਿਵਾਰ ਵੀ ਚਾਹੀਦਾ ਹੈ, ਔਰ ਪਰਿਵਾਰ ਵਿਚ ਮਾਂ ਬਾਪ ਪਤਨੀ ਧੀਆਂ ਪੁੱਤਰ ਭਰਾ ਮਿੱਤਰ ਔਰ ਇਸ ਤਰੀਕੇ ਨਾਲ ਤਿੰਨ ਪ੍ਰਣਾਲੀਆਂ ਸਮਾਜਿਕ ਰਿਸ਼ਤਿਆਂ ਦੀਆਂ ਗਿਣੀਆਂ ਗਈਆਂ ਨੇ, ਦਾਦਕਿਆਂ ਦੇ ਰਿਸ਼ਤੇ, ਨਾਨਕਿਆਂ ਦੇ ਰਿਸ਼ਤੇ, ਸਹੁਰਿਆਂ ਦੇ ਰਿਸ਼ਤੇ। ਤਿੰਨ ਰਿਸ਼ਤੇ ਚੱਲਦੇ ਨੇ ਇੱਕ ਪਿਤਾ ਤੋਂ, ਇੱਕ ਮਾਂ ਤੋਂ, ਇੱਕ ਪਤਨੀ ਤੋਂ। ਪਤਨੀ ਨੂੰ ਇੱਕ ਪਾਸੇ ਕਰ ਦਈਏ, ਸਹੁਰਿਆਂ ਦੇ ਕੋਈ ਰਿਸ਼ਤੇ ਨਹੀਂ। ਮਾਂ ਨੂੰ ਇੱਕ ਪਾਸੇ ਕਰ ਦਈਏ, ਨਾਂ ਨਿਹਾਲ ਬਚਦਾ ਹੀ ਨਹੀਂ। ਪਿਤਾ ਨੂੰ ਇੱਕ ਪਾਸੇ ਕਰ ਦਈਏ, ਦਾਦਕਿਆਂ ਦੀ ਪ੍ਰਣਾਲੀ ਚੱਲਦੀ ਹੀ ਨਹੀਂ। ਸਮਾਜਿਕ ਰਿਸ਼ਤਿਆਂ ਦੀਆਂ ਇਹ ਤਿੰਨ ਸ਼ਾਖਾਵਾਂ ਨੇ, ਦਾਦਕੇ, ਨਾਨਕੇ, ਸਹੁਰੇ। ਤਾਂ ਚੂੰਕਿ ਮਨੁੱਖ ਸਮਾਜਿਕ ਪ੍ਰਾਣੀ ਹੈ, ਇਹਨੂੰ ਦਾਦਕਿਆਂ ਦੇ ਰਿਸ਼ਤੇ ਚਾਹੀਦੇ ਨੇ, ਇਹਨੂੰ ਨਾਨਕਿਆਂ ਦੇ ਰਿਸ਼ਤੇ ਚਾਹੀਦੇ ਨੇ, ਇਹਨੂੰ ਸਹੁਰਿਆਂ ਦੇ ਰਿਸ਼ਤੇ ਚਾਹੀਦੇ ਨੇ। ਮਨੁੱਖ ਦੇ ਕੋਲ ਬਹੁਤ ਸਾਰੇ ਸਾਜ਼ੋ ਸਮਾਨ ਦੇ ਮਾਣ ਦੇ ਨਾਲ ਨਾਲ ਰਿਸ਼ਤਿਆਂ ਦੇ ਵੀ ਮਾਣ ਹੁੰਦਾ, ਰਿਸ਼ਤੇਦਾਰਾਂ ਦਾ ਵੀ ਮਾਣ ਹੁੰਦਾ, ਸੰਬੰਧੀਆਂ ਦਾ ਵੀ ਮਾਣ ਹੁੰਦਾ। ਇਹ ਗੱਲ ਵੱਖਰੀ ਹੈ ਕਿ ਇਹਨਾਂ ਰਿਸ਼ਤਿਆਂ ਦੇ ਚੋਂ ਕਿਹੜਾ ਵਿਅਕਤੀ ਉਸ ਨੂੰ ਅਧਿਕ ਪਿਆਰਾ ਹੈ, ਜ਼ਿਆਦਾ ਪਿਆਰਾ ਹੈ। ਪਰ ਫਿਰ ਵੀ ਇਹਨਾਂ ਤਿੰਨ ਰਿਸ਼ਤਿਆਂ ਦੀ ਪ੍ਰਣਾਲੀਆਂ ਦੀ ਆਪਣੀ ਪ੍ਰਧਾਨਤਾ ਮਨੁੱਖੀ ਜਗਤ ਵਿਚ ਬਣੀ ਆਈ ਹੈ ਔਰ ਹੈ। ਨਾਨਕੇ, ਦਾਦਕੇ, ਸਹੁਰੇ। ਸਿੱਖ ਜਗਤ ਦੇ ਮਹਾਨ ਦਾਰਸ਼ਨਿਕ ਸੰਤ ਭਾਈ ਸਾਹਿਬ ਭਾਈ ਗੁਰਦਾਸ ਜੀ ਉਹ ਕਹਿੰਦੇ ਨੇ, ਹੇ ਪਰਿਪੂਰਨ ਪ੍ਰਮਾਤਮਾ, ਮੈਂ ਤੇਰੇ ਰਿਸ਼ਤੇ ਤੋਂ ਸਾਰੇ ਰਿਸ਼ਤੇ ਕੁਰਬਾਨ ਕਰਦਾ, ਸਦਕੇ ਕਰਦਾ। ਬੜੇ ਸੋਹਣੇ ਢੰਗ ਨਾਲ ਉਹਨਾਂ ਨੇ ਇੱਕ ਕਵਿਤ ਦੇ ਇਹਨਾਂ ਰਿਸ਼ਤਿਆਂ ਦੀ ਗਿਣਤੀ ਕੀਤੀ ਹੈ ਔਰ ਆਪਣਾ ਮਨੋਵੇਗ, ਆਪਣਾ ਮਨੋਭਾਵ ਪ੍ਰਦਰਸ਼ਿਤ ਕੀਤਾ ਹੈ। ਨਹੀਂ ਦਦਸਾਰ ਪਿਤਾ ਪਿਤਾਮਾ ਪਰ ਪਿਤਾਮਾ ਸਜਨ ਕੁਟੰਬ ਸੁਤ ਬਾਂਧਵ ਨਾ ਭਰਾਤਾ ਹੈ। ਪਿਤਾ, ਪਿਤਾ ਦਾ ਪਿਤਾ ਦਾਦਾ, ਫਿਰ ਉਸਦਾ ਪਿਤਾ ਪਰਦਾਦਾ, ਫਿਰ ਉਸਦਾ ਪਿਤਾ ਲੱਕੜ ਦਾਦਾ। ਇਸ ਤਰੀਕੇ ਨਾਲ ਇਹ ਦਾਦਕੇ ਘਰਾਨਿਆਂ ਦੇ ਰਿਸ਼ਤੇ, ਭਰਾ ਨੇ, ਪੁੱਤਰ ਨੇ, ਇਹ ਸਾਰੇ ਦਾ ਸਾਰਾ ਦਾਦਕਾ ਕਹਿਲਾਂਦਾ ਹੈ। ਆਪ ਕਹਿੰਦੇ, ਨਹੀਂ ਦਦਸਾਰ ਪਿਤਾ ਪਿਤਾਮਾ ਪਰ ਪਿਤਾਮਾ ਸਜਨ ਕੁਟੰਬ ਸੁਤ ਬਾਂਧਵ ਨਾ ਭਰਾਤਾ ਹੈ। ਨਹੀਂ ਨਨਸਾਰ ਮਾਤਾ ਪਰ ਮਾਤਾ ਬ੍ਰਿਧ ਮਾਤਾ ਮਾਮੀ ਮਾਮੂ ਮਾਸੀ ਮਾਉਸਾ ਬਿਬਦ ਵਿਖਿਆਤਾ ਹੈ। ਨਾਨਕਿਆਂ ਦੇ ਸਾਰੇ ਰਿਸ਼ਤੇ ਚੱਲਦੇ ਨੇ ਮਾਂ ਤੋਂ, ਮਾਂ, ਮਾਂ ਦੀ ਮਾਂ ਨਾਨੀ, ਫਿਰ ਉਸਦੀ ਮਾਂ ਪ੍ਰਣਾਨੀ, ਮਾਮੇ ਮਾਮੀਆਂ ਮਾਸੀ ਇਤਿਹਾਦਕ ਮਾਸੜ ਇਤਿਹਾਦਕ, ਇਹ ਸਾਰੇ ਰਿਸ਼ਤੇ ਮਾਂ ਕਰਕੇ ਨੇ। ਭਾਈ ਜੀ ਕਹਿੰਦੇ ਨੇ, ਨਹੀਂ ਨਨਸਾਰ ਮਾਤਾ ਪਰ ਮਾਤਾ ਬ੍ਰਿਧ ਮਾਤਾ ਮਾਮੀ ਮਾਮੂ ਮਾਸੀ ਮਾਉਸਾ ਬਿਬਦ ਵਿਖਿਆਤਾ ਹੈ। ਨਹੀਂ ਸਸੁਰਾਰ ਸਾਸ ਸਸੁਰ ਸਾਰੋ ਉਹ ਸਾਰੀ ਨਹੀਂ ਬ੍ਰਿਤੀਸਰ ਜਾਚਕ ਉਹ ਨਾ ਦਾਤਾ ਹੈ। ਪਤਨੀ ਤੋਂ ਜਿਹੜੇ ਰਿਸ਼ਤੇ ਚੱਲਦੇ ਨੇ, साला है, साली है, सस है, सौरा है, ये सारे पत्नी तो चल देने। मैं फिर अर्ज करा, पिता नु एक पासे करिए, दादकियां दी प्रणाली खत्म, मां नहीं तो नानकियां दा पसारा खत्म, पत्नी एक पासे तो कौन साला कौन साली, कौन सस ते कौन सौरा, ये रिश्तियां दी प्रणाली टूट जांदी है। खड़ी है सौरियां दी प्रणाली पत्नी ते, खड़िया है दादकियां दा संसार पिता ते, नानकियां दी दुनिया मां ते। भाई साहब भाई गुरदास जी चौथी पंक्ति देच अपना मनोभाव इंज प्रदर्शित कर देने, नहीं ससुरार सास सुसर सारो ओ सारी, नहीं ब्रितीसर जाचक ओ न गाता है, असन बसन धन धाम काहू में न देखियो, जैसे गुरसिख साध संगत को नाता है। गुरु दी संगत च बैठ के सुरत नु जिहड़ा प्रभु नाल जोड़ लेना है, ए जो रिश्ता है ए जो नाता है, भाई साहब कहने दुनिया च कोई ऐसा नाता नहीं, पर इस दी तह दिच थोड़ा ते जो है जाना पेगा। आखिर ए संबंध परिपूर्ण परमात्मा दे बनाए हुए ने। तिया पूत सब हर के किए, सबना को संबंध कर दिए, फिर मात पिता सुत बंधक भाई, नानक हो आपार ब्रह्म सहाई। यतीन कह देने असि उसनु जिसने मां नहीं जिस दी है, पिता नहीं यतीम है, यतीम है पति नहीं तो उस पत्नी नु बेवा कह दिता जांदा है, और पत्नी नहीं तो उसका पति होना खत्म हो जांदा, क्योंकि इंसान रह जांदा है, मनुख रह जांदा है, हुण ये पति नहीं है, पत्नी करके ही थी पति सी। ये रिश्ते एक खास वजूद नु, इस खास अवस्था नु, एक खास मनोवेग नु जन्म दे देने, और बच्चा ही नहीं ते मां किथे। कदी बगौर मुताला करिए, सिर्फ बच्चे दा जन्म नहीं होया मां दा भी जन्म होया है, सिर्फ बच्चे दा जन्म नहीं होया प्यो दा भी जन्म होया है। कहिंदे आ बच्चा पैदा होया है, बच्चा पैदा होया है, पर अधूरी गल करदे आ, नहीं कहना चाहिदा मां दा जन्म होया है, मां दा जन्म होया है, अधूरी गल करदे आ, लड़का पैदा होया है, लड़का पैदा होया है, पर कह देना चाहिदा पिता पैदा होया है, पिता पैदा होया है। इत्थे एक दूसरे दे उत्ते सारे रिश्ते खड़े ने, सारे जो है संबंध खड़े ने। अध्यात्मक संबंधा दी खान है गुरु, गुरु नु हटा दईए, ना कोई संत, ना कोई ऋषि, ना कोई मुनि, ना कोई जोगी, ना कोई पीर, ना ही कोई पैगंबर, ना ही कोई अवतार, ना ही कोई भगत, ये सारे रुतबे गुरु तो जन्म देने। एक पत्नी नु हटा दईए, शाखावां सारियां ही खत्म हो जाणगियां। यही एक रिश्ता है पति पत्नी दा, जो दाद के अगा चल के दाद के नानके ते सौरियां नु जन्म देंदा है। एक रिश्ता नहीं तो मनुखी वैण खत्म हो जांदा है, और मनुखी वैण खत्म हो गया तो किथे दाद के, किथे सौरे, और किथे नानके। तो जिथे अध्यात्मक रिश्तियां दा केंद्र गुरु है, समाजिक रिश्तियां दा केंद्र पति ते पत्नी ने। इस रिश्ते तो तमाम समाजिक रिश्तियां दा जन्म होंदा है, खला पैदा हो जांदा है उस मनुख दी जिंदगी च, चाहे स्त्री है ते चाहे पुरुष है। अगर वो सिर्फ स्त्री रह गई है, पत्नी नहीं बेवा हो गई है, अगर वो सिर्फ पुरुष रह गया है पति नहीं, तो उसकी दुनिया विच उसके अनुभव विच फौरन ये गल आ जांदी है, किथे दादके, किथे सौरे, किथे नानके, सब रिश्तियां दराड़ पै जांदी है। और ये दराड़ा कई दफा ओदी अखां दे सामने इतनियां ही वधदियां ने, ढेरी हो जांदियां ने, और उस दिन पता चलदा है कि ते इक करके ही सारियां रिश्तियां दियां दीवारां खड़ियां सन, सारे रिश्तियां दे महल खड़े सन, इत्थे इक दे टुटण नाल सारियां दराड़ां पै गईयां, جیسے بنیاد دے دراڑ پی جائے، بنیاد ایک پاسے ہو جائے تو دھراتل ہو جاندا ہے محل، ہو بہو پتی ایک پاسے ہو جائے، پتنی ایک پاسے ہو گئی تو داد کے سورے نانکیاں دا محل دھراتل ہو جاندا ہے، دراڑا پی جاندی ہیں، سب رشتے ڈھیر ڈھیری ہو جاندے نے۔ اور ای دو رشتے نے جنہاں نوں میری ضمیر نے کدی خون دا رشتہ نہیں منیا، سکھ تے گرو دا رشتہ، پتی تے پتنی دا رشتہ۔ اور دھن گرو نانک دیو جی مہاراج دی بانی وی پتی تے پتنی دے رشتے نوں خون دا رشتہ نہیں مندی۔ آپ کہندے نے دھن پر اے نہ آکھیاں بہن اکٹھے ہوئے، ایک جوت دوئے مورتی، دھن پر کئیے سوئے۔ پتی تے پتنی اسنوں کہندے نے جو جوت اک ہو گئی ہے، من اک ہو گئے، باویں شریر دو نے اوتے رہن گے، اوتے الگ رہن گے، پر جوت اک ہو گئی ہے۔ باویں اوپر دو کمرے کھڑے نے پر تھلے بنیاد اک ہے، باویں نہ دو کمرے چ الگ الگ رنگ ہے، الگ الگ ڈھنگ دا فرنیچر ہے، الگ الگ ڈھنگ دی سجاوٹ ہے، پن بنیاد اک ہے۔ دھن گرو نانک دیو جی مہاراج پتی پتنی دے رشتے نو خون دا رشتہ نہیں مندے۔ اور روح زمین تے یہی اوتاری پرش ہے جس نے بلند بانگ کہہ دیتا اے کوئی خون دا رشتہ نہیں ہے، اے تے ایک جوت دوئے مورتی، دھن پر کئیے سوئے۔ اے جوت اک ہے، من اک ہے، وچار اک نے، صرف شریر دو نے اور پریپورن پرماتما نے اس طرح دے دو ہی شریر بنائے نے، پر من اک نے۔ مہاراج کہندے نے بھول کے بھی انہاں نوں پتی پتنی نہ آکھنا، جو ساری زندگی اک کوئی مکان وچ رہے نے پر جوت اک نہیں ہو سکی۔ دھن پر اے نہ آکھیاں، مہاراج کہندے نے بھول کے بھی نہ آکھو اے پتی ہے اے پتنی ہے۔ دھن پر اے نہ آکھیاں، بین اکٹھے ہوئے ساری زندگی اکٹھے رہے، اکو مکان وچ رہے، اکو استھان وچ رہے، دنیا دی نظراں چ وی اس طرح جاپے جویں اکٹھے رہ رہے نے، خوش خرم رہ رہے نے، ٹھیک رہ رہے نے۔ پر صاحب کہندے نہیں، دھن پر اے نہ آکھیاں، بین اکٹھے ہوئے، ایک جوت دوئے مورتی، دھن پر کئیے سوئے۔ دوہاں دی جوت اک ہو جائے، وچاراں دی اتنی گہری سانجھ ہو جائے، ایک پتنی ہو جائے، ایک پتی ہو جائے، ایک دوجے دی پت، ایک دوجے دے ہاتھ وچ ہوئے، ایک دوجے دی عزت ایک دوجے دے ہاتھ وچ ہوئے، اور اپنے ہتھاں نوں اتنا سنبھال کے رکھن کہ میرے ہاتھ وچ کسے دی پت ہے، میرے ہاتھ وچ کسے دی عزت ہے، میرے ہاتھ وچ کسے دا سکون ہے، میرے ہاتھ وچ کسے دی شانتی ہے، میرے ہاتھ وچ کسے دی زندگی ہے۔ اپنے ہتھاں نوں پتی سنبھال کے رکھے اور اپنے ہتھاں نوں پتنی سنبھال کے رکھے، اور اس طرح جوت اک ہو جائے تو صاحب کہندے نے اے پتی پتنی نے۔ اور یہی ایک رشتہ ہے جو دادکیاں دے رشتے نوں جنم دیندا ہے، نانکیاں دے رشتے نوں جنم دیندا ہے، سوہریاں دے رشتے نوں جنم دیندا ہے۔ یہ رشتہ ٹوٹ گیا اور یہ رشتہ ہے نہیں تو سوہرے کتھے، نانکے کتھے تے دادکے کتھے؟ گرو نال ہی کوئی سنبندھ نہیں تو رشی ہونا، سنت ہونا، بھگت ہونا، جوگی ہونا، مہان تیاگی ہونا، بیراگی ہونا، یہ سب کچھ کتھے ہے؟ یہ پرگٹی نہیں ہو سکتا، یہ اجاگری نہیں ہو سکتا۔ اور باقی رشتے جنم ہی نہیں لے سکتے جے پتی تے پتنی دا رشتہ نہیں۔ تو منکھ دے پراناں وچ بڑی پربل پیاس ہے، ایک چھوٹا جیا بچہ ہے، چاہی دیئے ماں، چاہی دا پتا، پر جیسے جیسے یہ وڈا ہوندا ہے اور اس نو تنہائی اکھر دیئے تو چاہی دیئے بہن، چاہیدہ گھرا، ماں باپ نال برابری نہیں کر سکتا سی، ایسا بھی چاہیدہ جتھے کچھ برابری محسوس ہو گئے، بہن تے برا دیچ برابری ہے، بھائی بھائی دیچ برابری ہے، اور جتھے برابری نہ ہوئے اتھے انہوں دو برا کہنا بے مینی ہے، جتھے برابری نہیں شاید وہ بہن تے برا نہیں ہے۔ ماں باپ نال برابری کرنی اوکھی سی، ماں وڈی ہے، پیو پیو ہے، اس دے ہتھاں چ پلے ہے، وڈا ہویا ہے، اور اس دی اسیساں نال اس نے چلنا پھرنا سکھیا ہے، وڈا ہویا ہے، ایدی پران ایدی آتما تڑپ دیئے کوئی ایسا بھی ہوئے جنہوں میں کہہ دیا اے میرے ورگا میرے ورگا ہے، برابری تو چاہی دیئے بھین چاہی دا بھرا، بہت وڈی گھاٹ رہ جاندی اس منک دی زندگی جس دا بھرا نہ ہوئے، لوکی کہہ دین دینے ایدیاں تے باواں ہی کوئی نہیں، اور کہہ دین دینے ایدی تے بہن نہیں ایدہ تے کوئی مان ہی نہیں، بہن پرا تے مان کر دیئے، پرا بہن تے مان کر دے، اکثر ایسا جو ہے دیکھے آ گیا ہے تو کہنے مان تان ہی نہیں رہ جاندا اگر بھرا نہیں ہے بہن نہیں ہے، نانک ساس بھرائی، مہاراج استری دی اپما انج پہ کر دیں، نانک ساس بھرائی اے پاگاں والی ہے، کیونکہ سبرائی اے چنگے پراماں والی ہے، اے مان تان والی ہے، اے دے برا نے ایویں نہیں ہے، اے دے برا بھی نے، اے نہیں آکھے دے ماں باپ بھی نے، نہیں اے پراماں والی ہے، اس استری دی بھارتی سماج وچ آد کال تو مان پرتشٹھا بنی ہوئی ہے، کہہ دیتا جاندا اے تے براواں والی ہے، اے دے برا نے، اے ایویں نہیں، اے نہیں آکھے جاندا اے دا پیو بھی ہے، اے دی ماں بھی ہے، نہیں نانک ساس سبرائی، دھن گرو نانک دیو جی مہاراج کہندے نے اے تے براواں والی ہے، ایویں تھوڑی ہے، تو برا بہن دا مان نے، بہن برا دا مان ہے، برا برا دی برابری ہے، ایک رشتہ بھی جو ہے چاہیے ہے، اگاں چل کے پرانا دے ہور پیاس پیدا ہوندی ہے، ایک امنگ پیدا ہوندی ہے، وپریت دی کشش جسنو دھن گرو نانک دیو جی مہاراج نے بڑے سونے ڈھنگ نال اجاگر کیتا ہے، پرکھ میں نار، نار میں پرکھا، بوجھو برہم گیانی، اے دنیا دے برہم گیانیوں ایک گل نو سمجھو، ایک گل نو جانو، کوئی پرش پورن طور تے پرش نہیں، اس دے اندر ادھی استری بیٹھی ہے، کوئی استری پورن طور تے استری نہیں، اس دے اندر ادھورا پرش بھی بیٹھا ہے، اگر ماں باپ تو اے شریر آیا ہے تو اس شریر دے کچھ ماں دی انس ہے، اس شریر دے کچھ پتا دی انس ہے، کوئی پرش ہو گیا ہے تو میز اس واسطے ہو گیا ہے، پتا دی انس اس دے زیادہ ہے، ماں دی گھٹ ہے، اور کوئی استری ہو گئی ہے، کوئی لڑکی ہو گئی ہے، وہ میز اس واسطے ہو گئی ہے کہ اس دے استری دی انس ماں دی انس زیادہ ہے، پتا دی گھٹ ہے، لیکن کوئی ایسا پرش نہیں جس دے اندر استری نہیں، اور کوئی ایسی استری نہیں جس دے اندر پرش نہیں، تو اتھوں ایک وچار چلی کہ ہر پرش دے اندر استری ارد انگ وچ ہے، ادھوری ہے اندر، اور ہر استری دے اندر پرش ارد انگ ہے، ارد انگ نہیں، استری نو پرش نے ارد انگ نہیں آکھیا، یہ گل وکھری ہے کہ استری دی درشٹی چ اور استری دے سنسار دے چ پرش بھی ارد انگ ہے، کارن پرش دے اندر استری دے اندر بھی جو پرش ہے وہ ادھورا ہے، یہ ادھورا پرش سمپورن ہونا چاہندا ہے، اور پرش دے اندر وہ جڑی ادھوری استری ہے وہ سمپورن ہونا چاہندی ہے، اندروں اس نو پورا کرنا پرکرتی نے کوئی سادھن نہیں بنایا، اس نو باہروں پورا کرنا پیندا ہے، اور اسے ہی پورن کرن نو ہی وواہ تے آنند کارج کہندے نے، شادی کہندے نے، ادھوری استری اج سمپورن ہون لگی ہے، ادھورا منک اج سمپورن ہون لگا ہے، او ارد انگ اج سمپورن انگ ہو گئی، اور او ارد انگ جو پرش سی اج سمپورن ہویا، شاید اسے واسطے بہت وڈی خوشی منائی جاندی ہے، ادھورا سمپورن ہو گیا ہے، ادھورا اج پورا ہویا ہے، دراصل استری آج سمپورن ہوئی ہے اور پرش آج سمپورن ہویا، تو سمپورنتا ہونی ایک بہت وڈی خوشی ہے، سنسار دے تل دیتے اے سمپورنتا ہے، اور سمپورنتا بہت وڈی خوشی ہے، ساری دنیا دچ منکھی جگت دچ اس خوشی ورگی ہور پھر کوئی خوشی نہیں ہے، سمجھ لو ساریاں خوشیاں اس ایک خوشی دے آلے دوالے پرکرما کر دیاں نے، گھوم دیاں نے اور پرارتھنا کر دیاں نے، اے مول خوشی ہے، اے بنیادی خوشی ہے، اور اکثر ایسا جو ہے دیکھنے ہاں ادھوری رہ جاندی ہے انہاں لوکاں دی زندگی جنہاں دے اندر استری ارد انگ ہی رہ گئی سمپورن نہ ہو سکی، جنہاں دے اندر پرش ارد انگ ہی رہ گیا سمپورن نہ ہو سکیا۔ دھن گرو نانک دیو جی مہاراج نے تے کسے وچار دھارا نو چھپایا نہیں، سامنے سپشٹ کر کے کہہ دیتا ہے، بالی روے نائیں بھتار نانک دکھیا سب سنسار۔ بالی اے کواری کنیا جو ویاہن یوگ ہو گئی ہے، ادا رونا ہور کچھ بھی نہیں ہے، یہ سمپورن ہونا چاہتی ہے۔ یہ دے اندر جو ادھورا پرش ہے وہ سمپورن ہونا چاہتا ہے، اس دا مول دکھ اے ہے، یہ دا پربل دکھ اے ہے۔ جوانی دی دہلیز دے چ قدم رکھدے ہیں، ایک پرش دا ایک مرد دا سب تو وڈا دکھ اے ہے کہ اس دے اندر جو ادھوری استری ہے وہ سمپورن ہونا چاہتی ہے۔ تو اس طرح سماجک اے رشتہ جو پتی پتنی دا ہے، اے ایک دوجے نو سمپورن کردا ہے۔ اگر پتنی نے واقعی پتی نو سمپورن نہیں کیتا تو اس پتی دے اندر جو ادھوری استری سی وہ سمپورن نہیں ہوئی، اور اس پتی دے اندر اس پرش دے اندر جو ادھوری استری بیٹھی ہے وہ انس ماں دی ہے، ادھوری انس اس دے اندر ماں دی ہے۔ اور جو لڑکی ہے، وہ جو بچی ہے، وہ جو پتنی ہے، اس دے اندر ادھوری انس پتا دی ہے۔ ماں باپ تو شریر آیا ہے تو انس تے ماں باپ دی ہے۔ تو استری دے اندر ادھورا پرش جو بیٹھا ہے وہ ادھورا پتا ہی ہے، اور استری دے اندر جو ادھورا پرش بیٹھا ہے وہ پتا ہی ہے، اور پرش دے اندر جو ادھوری استری بیٹھی ہے وہ ماں ہی ہے۔ انج کہہ لو جیون بھر پرش ماں دی تلاش کردا ہے، جیون بھر استری پتا دی تلاش کردی ہے، اور اس نو اپنے پتی وچ پتا دی جھلک نہ ملے، اپنی پتنی وچ ماں دی جھلک نہ ملے، یقین جانو ترپتی نہیں ہوندی، ساری زندگی ادھورا پن رہے گا، کھٹکدا رہے گا، بوجھ رہے گا۔ اور واقعی استری وچ کدھر ماں دی جھلک مل گئی، ماں دے سبھاؤ دی جھلک، ماں دی ممتا دی جھلک، ماں دی شفقت دی جھلک، ماں دی ہمدردی دی جھلک، ماں دے پیار دی جھلک، ماں دی قربانی دی جھلک جے کدھر پتنی دے چ مل گئی تو سمجھ لو پرش سمپورن ہو گیا، مکمل ہو گیا۔ اور اس طرح استری نو جے کدھر پتی دے چوں اپنے پتا دے پیار دی جھلک مل گئی، بال کنیا کو جیسے باپ پیارا بھائی کو ات بھائی۔ گرو نانک دیو جی مہاراج کہندے نے کہ بچی یہ بال کنیا پتا دی طرف لپکدی ہے، یہ باواں پسارتی ہے، اس دا مان تان پتا ہے، یہ پرکرما پیو دے آلے دوالے کردی ہے، اور پیو دا پیار بھی اکثر اس لئی چھلکدا ہے، اس لئی جو ہے امڑدا ہے۔ پتی دے چوں اے پیار نہ ملیا، پتا دے پیار دی جھلک نہ ملی، پتا دے پیار دی شفقت نہ ملی، پتا دے پیار دا ہلارا نہ ملیا، اے استری بھی اترپت رہے گی، اس رشتے چ انہوں کوئی سکون نہیں ملے گا، روحانی سکون نہیں ملے گا، روحانی تسکین نہیں ملے گی۔ اور اس طرح دے رشتے ہیں جو انج کہہ لو پتی نو پتنی دے چوں ماں دی جھلک نہیں ملی، اور پتنی نو پتی دے چوں کوئی پتا دی شفقت تے پتا دی تصویر سامنے نہیں جو ہے پرگٹ ہوئی، یہ رشتے اندرونی طور تے درار بنی رہندی ہے، اور کئی دفعہ حالات ایسے ہو جاندے ہیں بیرونی طور تے بھی درار پرگٹ ہو جاندی ہے، نوبت طلاق تک پہنچتی ہے، رشتے جو ہے ٹوٹتے ہیں۔ واستوک یہ رشتہ جو دا رشتہ ہے اندرونی رشتہ ہے، اور پریپورن پرماتما نے اس ڈنگ دا جو ہے بنا رکھے۔ دھن گرو نانک دیو جی مہاراج انہاں مہان رشتیاں دا ذکر بڑے سونے آلمانہ ڈھنگ نال اجاگر کردے نے، گھر مندر خوشی نام کی نظر تیری پروار۔ اے پریپورن پرماتما میرا بڑا سندر گھر بھی ہے، بڑی سندر محل ماڑی بھی ہے، اور اس گھر دے چ اس محل ماڑیاں دے اندر میرا بہت سندر ایک پروار بھی ہے۔ میں پھر عرض کرا، منک نو صرف کھانا ہی نہیں چاہیے، صرف پینا ہی نہیں، صرف پہننا ہی نہیں، صرف منورنجن ہی نہیں، मनुख नू घर भी चाहिदा है, और सिर्फ घर नहीं परिवार भी चाहिदा। अगर परिवार नहीं तो घर ही नहीं, घर दे च ओ भी चाहिदी है जिसनु कहा जाए घर वाली, घर दे च ओ भी चाहिदा है जिसनु कहा जा सके घर वाला। घर वाला ही नहीं है, घर वाली ही नहीं है तो घर का दा घर की है। कोई इट्टां दी ढेरी नू घर थोड़ी कहंदे ने, कोई पत्थरां दे इकट्ठ नू घर थोड़ी कहंदे ने, नहीं। घर है तो इस दी शोभा है घर वाले नाल, घर वाली नाल। धन गुरु नानक देव जी महाराज कहंदे ने, हे परिपूर्ण परमात्मा, ए जो तेरी मेरे ते निगाह हो गई है, ए जो तू मेरे ते अपनियां निगाहां सुट दितियां ने, ए जो मैं तेरी निगाह दे थल्ले आ गया, ए मैनू सुंदर महल दी प्राप्ति हो गई है, परिवार दी प्राप्ति हो गई है, घर दी प्राप्ति हो गई है। हुक्म सोई तुद भाव सी, होर आखण बहुत अपार। दरअसल मनुख दे प्राणा दे च ए भी प्यास है कि मैं घर दे च जो कुछ आखां मेरी गल ठुकराई ना जाए, मेरा बोल काबले कबूल हो, मां नू पिता नू पत्नी नू पुत्रां नू भरावां नू भैणां नू कम से कम मेरी गल रद्द ना कीती जाए। साहिब कहिंदे ने, हुक्म सोई तुद भाव सी, होर आखण बहुत अपार। ऐही मेरा हुक्म करना है, केड़ा जिड़ा तेरे हुक्म नू पा जाना है, जिड़ा तेरी रजा दा मैनू चंगा लगना है, जो तेरा हुक्म मैनू चंगा लगन लग पिया है, मानो यही मेरा हुक्म पिया चलदा है, यही मेरी गल पई चलदी है, मेरी गल कोई रद्द नहीं करदा। दरअसल एक बहुत वड्डी सच्चाई अध्यात्मक दुनिया दे प्रगट होंदी है उस दिन, जेड़ा मनुख परमात्मा दा हुक्म मनदा है जगत उसका हुक्म मनदा है, और जो परमात्मा दे हुक्म नू एक पासे कर देंदा है उस मनुख दे हुक्म नू भी दुनिया बहुत चिर तक मन नहीं सकदी, ओनू भी नजरअंदाज कर दिता जांदा है, उसनू भी एक पासे सुट जांदा दिता जांदा है। जो उस एक दा हुक्म मन लैंदा है उसका हुक्म सारी कायनात ते चलदा है। तो हुक्म सोई तुद भाव सी, और आखण बहुत अपार, और ते बहुत कुछ कहना है, बहुत कुछ कहना है, पर हे परिपूर्ण परमात्मा, वास्तविक तेरी रजा दे च राजी रहना, तेरे हुक्म नू जो है चंगा समझ के ओनू अपने अंदर धार लेना, तेनू पा जाना, बस यही अपनी गल दा चलाना है, यही जो है असि अपना हुक्म चलांदे हां। नानक सच्चा पातशाह पूछ ना करे विचार, ओ परिपूर्ण परमात्मा सच्चा है, मालिक है, पातशाह है, ओ किसी कुल पुछ पुछ के बख्शिशा नहीं देंदा, दे ही जांदा है। किसी खेत कुल बदल पुछदे नहीं बरसीए के ना बरसीए, किसी घर कुल सूरज पुछदा नहीं रोशनी देईए के ना देईए, किसी घर दे कोलो चंद्रमा पुछदा नहीं मैं अपनी किरणा खिलेरा के ना खिलेरा, और किसी मनुख कोल पवन पुछदी नहीं तेनू छुआ के ना छुआ। महाराज कहिंदे इस तरह परमात्मा पुछदा नहीं, बिना पुछिया ही सब कुछ देई जांदा है, बिना पुछिया ही सब कुछ वंडी जांदा है, बिना पुछिया ही सारियां नियामतां झोली दे जो है पाई जांदा है। आखरी रहाओ चौथा रहाओ, बाबा होर सोना खुशी खुआर, जित सुते तन पीड़ी है मन में चले विकार। गुरबाणी ग्रामर दे मुताबिक इथे सौण दे अर्थ ने ऐशो इशरत, परिवारिक ऐशो इशरत, परिवारिक सुख साधन, परिवार दा सारा सुख दा माहौल। बाबा होर सोना खुशी खुआर, जित सुते तन पीड़िए मन में चले विकार। होर सोना होर ऐशो इशरत, इस तो इलावा जो सतगुरु देव जी महाराज ने सवाग दे दसी, इस तो इलावा जिहड़ी ऐशो इशरत है महाराज कहिंदे ने तन नूं पीड़ित कर देंदी है, मन नूं रोगी कर देंदी है। ए पावन पवित्र वाक धन गुरु नानक देव जी महाराज दा ऐसा है, चार रहावां दे च जिंदगी दे मूल सिद्धांत सारे दे सारे बयान कर दिते ने, और तय दिल नाल जो इन्हां नूं हिरदे दे च वसा लवे, लोक परलोक उसका सुहेला हो जांदा है, तन दे तल ते अरोग रहिंदा है और मन दे तल ते आनंदित होंदा है। इस तरह उसका लोक परलोक सुहेला हो जांदा है, और ए पंक्ति उस दे पूरी उतरदी है, ए लोक सुखीए परलोक सुहेले, नानक हर प्रभ आपे मिले।
1: एक ओंकार सतनाम कर्ता पुरुष निर्भव निर्वैर अकाल मूरत अजूनी सैभं गुरुप्रसाद बेसुमार अथा अगन अतोले